0: शुक्रिया, आपने रेडियो अमन FM 88.4 बटग्राम ट्यून किया।
1: रेडियो अमन, रेडियो अमन, रेडियो अमन, जज्बा है मोहब्बतें समेटने का, मोहब्बतें समेटने का, मालूमात की एक नई दुनिया बनाने का, एक नई दुनिया बनाने का, ये जज्बा है आपकी आवाज बनने का, जज्बा है आपको बाखबर रखने का, जज्बा है आपको बाखबर रखने का, एक अज्म अपनों को पास लाने का, बिछड़ों को फिर से मिलाने का, एक जज्बा आपको खुश रखने का, आपके चेहरों पर मुस्कुराहटें लाने का। रेडियो अमन 88.4 खुश रहने का जज्बा।
2: रेडियो अमन नेटवर्क,
3: पैगाम अमन है,
4: प्यार की एक दुनिया लेकर,
5: मोहब्बत समेट कर,
6: तो सुनते रहिए रेडियो अमन 88.4 नेटवर्क।
7: रेडियो अमन नेटवर्क, अमन।
8: دا وخت تاسو ریډیو امن نیٹ ورک اوري
9: اوس د خبرونو وخت شوې ده راځي چې خبرونه واورو
10: بسم الله الرحمن الرحیم السلام علیکم دا غواز د ریډیو امن 88.4 نیٹ ورک ته د دې وخت مهم خبرونو سره زم لیاقت خان صوبائی حکومت سوار لزر ایڈ ہاک استادانہ مستقل قول و سلی فیصلہ کرے دا میڈیا رپورٹ تر مہا دا خیبر پختونخوا طرف نہ ترہی قدم اچت شوی دے سوار لزر ایڈ ہاک استادانہ مستقل قول و سلی فیصلے باندے اتفاق کرے دے خیبر پختونخوا حکومت محکمہ ابتدائی و ثانوی تعلیم ایڈ ہاک استادانہ لپارہ ترہی فیصلہ اور ولیدہ دا سلسلے کی وزارتی کمیٹی اہم اجلاس صوبائی وزیر ابتدائی و ثانوی تعلیم ارشد ایوب خان پر مشرق کی شوید اجلاس کے کال 2022 کی برتی شوی خواہ استادانہ مستقل قول منظوری ورکڑی شویدہ چکا مختلف انتظامی وجوہات لوجہ ریگولرائزیشن عمل نہ پاتی شویو وزراتی کمیٹی ہا استادان مستقل بنیاد باندھے ریگولر کولو باندھے اصلی اتفاق کرے او فیصلہ کرے دا چی ہائے باقاعدہ منظوری صوبائی کابینے او بیاد صوبائی اسمبلی نہ ہستلی شی وزیر اعظم شہباز شریف دا قطر وزیر اعظم وزیر خارجہ شیخ محمد بن عبدالرحمن سر پر ٹیلی فون خبر کر دے ہے تے موجودہ صورتحال

0: हाँ जी मुंग तबल मैसेज लेगल ले भाई हयात भाई ता सलाम डॉक्टर सेब ता सलाम
1: वालेकुम सलाम
0: जमा कुर वाला दा हगे तद विन डेर ज्यादा कमे दे बारा की तफसील सरा खा कमे दे द विन बारा की तफसील सरा खबरा ओके शेर अहमद तरन वसलाम खाजी डॉक्टर सेब वी कुर वाला दा दी अगी ब्लड चुकुम दे आगा कमे कम दे दा सोचे के दे
1: जी बिल्कुल ब्लड से कम शीद आगे डेर जात वजूहात थी नो द्वीबा CBC ٹیسٹ ہوتا وہی اب کئی اب روڑی اب منگا چکو گور با چھ آیا دا کم دے کے دا سے فرق تیو ڈیفیکٹ تے کم دے کے بیماری دا نو آغا منگا علاج کو نو بیا بدا غیدہ بینا اللہ پاک پورا کئی
0: جی جی بالکل بالکل دیر مہربانی شکریہ آسنگا ڈاکٹر سے بوی چھ تاسو راشے ڈاکٹر سے بوگوری چھ آیا ستاسو دا دغا وینی کمی چکم دے دا سو وجہ کے لیلیشی چھ آیا دغا دا دوی پا جسم کی دا وینی کمی سے دا وجہ ندے نو بالکل ڈاکٹر سے بس تاسو چک اپو کی راشے تاسو زمینگا کلینک تا ہومیوپیتک طرف تراشے پا ہومیوپیتک کی دا سے بیمارو کامیاب علاج چکم دا غا موجود دے

0: हाँ जी बिल्कुल ग्रान रुदन को द मैसेज पे लारी बांधे मुक्ता मैसेज ले गले भाई। अस्सलाम वालेकुम हयात भाई सिंह और डॉक्टर सिप सिंह जी। हाँ जी वालेकुम अस्सलाम डॉक्टर सिप, बिल्कुल ठीक ठाक थे जी, रोग रमट थे जी। और रुदन को तासो हम तो कॉल को बोले शे पर 0311-8433-878 बांधे तकरीबन मुंगसरा 85 घंटे ने जुकुम जाएगा बाजरी के चलते की तासो डॉक्टर सिप ने पुख्ता नहीं लड़ाई नो बिल्कुल तासो रात तले शेज का प्रोग्राम चुकुम दे बिया मुंगसरा टाइम चुकुम जाएगा पूरा की जी प्रोग्राम वाइंड अप मुंगा को नो कोशिश के तासु कॉल कवाई नो बिल्कुल तासु रात ले शे मुता कॉल कवले शे। हाँ जी मु बगुरु जी मुसरा द शो लास्ट कॉलर ऑफ द शो सोकते जी। अस्सलाम वालेकुम जी, हेलो हेलो अस्सलाम वालेकुम, लमंग आवाज रसी जी तासुता خبر حال ددی کال چکم دی ښا زمونږ आवाज دوی ته نرسي کال ددی موږ ته بالکل په لائن باندې دی خو आवाज موږ ته نرسي اگر نن دونکو پروګرام مخ چکم دی هغه موږ سره بالکل تر سره شوی دی ان شاء الله سبا د ټیم ته بیا به زمونږ استاد ملاقات کیږي ډاکټر صاحب اخیری کی بس پیغام ورکوي جی
1: جی بالکل مهرباني کوي کوم خلق چې خپل خیال په خپل نشي ساتلی معذور وي بیمار وي عجزان وي نو دا غوی پختنه دا غوی مدد دا پتا سو باندې هغه زبوغم چې فرض زکه چې انسانیت ته الله پاک د دې بدل نه پری زکه چې موږ د الله د پاره دا کو نو الله ډیر غیرتی دی نو دا هغه خلکو خیال اوساته چې غوی نظام خیال پخپلا نشي ساتلې نو ان شاء الله الله پاک په تاسو باندې د رحم د رحمت نظر کوي تاسو لپاره دا غي پیدا ملاویگی بدلی ملاویگی ان شاء اللہ ستاسو جنبا سکون کی اور خوشحالی کی بھی اجازت غواړم اللہ پامان